Awurade afi wedi aduru me so. Obi awa kwa wo chacha me. Me reti asie da. Afi ye Awurade afi wedi is my friend. This afi e ye missing.